0: श्रोताओं, आप हमें आकाशवाणी के गोरखपुर केंद्र से सुन रहे हैं। आइए सुनते हैं हमारा उर्दू कार्यक्रम आकाशवाणी लखनऊ केंद्र से।
1: हम आकाशवाणी के लखनऊ केंद्र से बोल रहे हैं। पेश है उर्दू कार्यक्रम, पेशकश आकाशवाणी के गोरखपुर मरकज की है।
2: उर्दू प्रोग्राम के सामईन की खिदमत में शफकत अली खान का सलाम कबूल हो। सामईन, मौलाना मोहम्मद अली जौहर की शख्सियत में जमा कमालात थे। वह बैक वक्त अजीम सियासतदान, मुदब्बिर, फलसफी, शायर और बुलंद पाया सहाफ़ी थे। ये हकीकत है कि उन जैसी शख्सियतें दुनिया में कभी कदार पैदा होती हैं। हिंदुस्तान से मोहब्बत उन्हें वर्से में मिली थी। उनकी वालदा मोहतरमा बी अम्मा अपने ज़माने की मशहूर और मोहतरम और हर दिल अजीज शख्सियत थी। खिलाफत तहरीक के दौरान कौमी बेदारी की अलामत बन चुकी थी। बी अम्मा के फर्जंद मौलाना मोहम्मद अली जौहर हिंदुस्तान की तहरीक आज़ादी में एक अहम सियासी रहनुमा और सरफरोश मुजाहिद की हैसियत से हमेशा याद की जाएंगे। मौलाना मोहम्मद अली जौहर व बुलंद पाया बुलवतन और गयूर हिंदुस्तानी थे, जिन्होंने अंग्रेज़ों के सामने मुतालबा रखा था वह ग़ुलाम हिंदुस्तान में वापस नहीं जाना चाहेंगे। तो आई सामाइन, डॉक्टर दरख्शां ताजवर से उनका मकाला सुनते हैं। मौजू है, ग़ुलाम हिंदुस्तान में मरना भी गवारा ना होगा।
3: सुरूर जहानाबादी का एक शेर है, सुरूर जिसमें न हुब्बे वतन का हो एहसास, वो दिल हो चूर के बेहतर है इससे पारे संग। हुब्बुल वतनी एक ऐसा जज्बा है जो हर जी नफस में मौजूद होता है। कुछ लोग ऐसे होते हैं जो अपनी हुब्बुल वतनी के बुलंद बांग दावे तो नहीं करते, लेकिन ये जज्बा उनकी रूह तक में सरायत कर लेता है। ऐसा ही एक बंदा है मोमिन, जिसने अपनी हुब्बुल वतनी के जज्बे को अपने कौल व अमल से साबित किया है, उसका नाम था मौलाना मोहम्मद अली जौहर। अगर हम मौलाना मोहम्मद अली जौहर की जिंदगी का जायजा लें तो हमें इनके अकीदे का अक्स उनकी जिंदगी के हर दौर में दिखाई देगा। वतन की मोहब्बत में कैदो बंद की सख्तियां जितनी मोहम्मद अली जौहर ने बर्दाश्त की, इसकी मिसाल बहुत मुश्किल से मिलेगी। नशे हुब्बे वतन से सरशार मोहम्मद अली जौहर के जज्बे की अक्कासी उनकी तहरीर और तकरीर के अलावा उनके अशार में भी भरपूर तरीके से हुई है। वो कहते थे, घटे क्या हुब्बे मुल्को इश्को मजहब, नशे हैं ये भी क्या चांडो चरस के। इनके कुछ और अशार मुलाहजा हों जो इस बात की गवाही देते हैं कि हक गोई और बेबाकी इनके मिजाज का हिस्सा थी और वो अंग्रेजों की जाबिराना कार्रवाइयों से कभी खायफ नहीं हुए। जौहर न क्यों ये रस्म कुहन जिंदा कर चलें, दारो रसन के गर्चा न हो बानियों में हम। जौर गुलची याद रख कैदे कफस का गम न कर, चैन कब ए बुलबुले नाला तुझे गुलशन में था। कैद है कैदे गुलामी दो बरस की कैद क्या, देख कब हो खात्मा इस कैदे बेमियाद का। नहीं पाला पड़ा कातिल तुझे हम सख्त जानों से, जरा हम भी तो देखें तेरी जल्लादी कहाँ तक है। मोहम्मद अली एक सच्चे हिंदुस्तानी थे, लेकिन जहाँ हिंदुस्तान का सवाल आता है, जहाँ हिंदुस्तान की आज़ादी का सवाल आता है, जहाँ हिंदुस्तान की फलाह व बहबूद का सवाल आता है, मैं अव्वल भी हिंदुस्तानी हूँ, दोयम भी हिंदुस्तानी हूँ और हिंदुस्तानी होने के अलावा कुछ भी नहीं हूँ। और एक सच्चे हिंदुस्तानी के लिए इससे ज्यादा क्या हो सकता था कि उसका मुल्क अग्यार के कब्जे में हो। मोहम्मद अली को भी इस बात का शदीद दुख था कि इनका मुल्क गुलामी की जिल्लतामी जंजीरों में जकड़ा हुआ था और इन जंजीरों को पाश पाश कर देना चाहते थे ताकि इनको गुलाम मुल्क का बाशिंदा कहे जाने पर एहसास शर्मिंदगी ना हो। 12 दिसंबर 1919 को अमृतसर कांग्रेस के इजलास में तकरीर करते हुए उन्होंने ये कहा था, मुझको जेल जाने दो मिस्टर तिलक, अगर जरूरत हो तो तीसरी बार जेल खाने भेज दिए जाएं, मिसेज बेसेंट दोबारा नजरबंद कर दी जाएं, बल्कि اس بڑھاپے میں اگر ضرورت ہو تو اپنے ہی بالوں سے پکڑ کر انہیں پھانسی دے دی جائے، لیکن ہندوستان کو آزاد ہونے دیجیے تاکہ آئندہ کوئی شخص کسی ہندوستانی مرد و عورت سے یہ نہ کہہ سکے کہ تو پیدائشی غلام ہے۔ محمد علی جوہر نے یہ حوصلہ افزا تقریر اس وقت کی تھی جب وہ 5 سال تک قید و بند کی صعوبتیں برداشت کرنے کے بعد جیل سے رہا ہوئے تھے، اور رہا ہونے کے بعد وہ سیدھے امرتسر کانگریس کے اجلاس میں پہنچے تھے۔ وہاں ان کا سرگرم استقبال کیا گیا تھا اور وہاں انہوں نے کانگریس کی کارروائی میں بھی سرگرم حصہ لیا تھا۔ محمد علی نے اپنے سیاسی افکار و نظریات کی تشہیر کے لیے صحافت کا میدان چنا۔ انہوں نے اپنے اخبارات سے انگریزوں کے خلاف ہندوستانیوں میں نفرت کے جذبات کو پروان چڑھانے میں زبردست حصہ لیا۔ انہوں نے ہمدرد کے نام سے ایک اردو اخبار اور کامریڈ کے نام سے ایک انگریزی اخبار جاری کیا۔ ان اخباروں کی انگریز دشمنی کی وجہ سے ان کی ضمانت بار بار ضبط کی گئی، لیکن وہ انگریزوں کی جابرانہ کارروائیوں سے کبھی ڈرے نہیں اور نہ ہی ان کے پائے ثبات میں لغزش آئی۔ لندن میں گول میز کانفرنس میں محمد علی جوہر نے جو تقریر کی تھی وہ ان کی وطن سے بے پناہ محبت کی گواہ ہے، اور اس کی نظیر پیش کرنا مشکل ہے۔ صحت کی خرابی کے باوجود وہ دوسری گول میز کانفرنس میں شرکت کے لیے لندن گئے، اور وہاں انہوں نے انگریز حکمرانوں کو للکارتے ہوئے کہا، میں آج اس مقصد سے یہاں آیا ہوں کہ جب میں اپنے وطن واپس جاؤں تو آزادی کا یہ منشور میرے ہاتھ میں ہو۔ میں غلام ملک میں واپس نہیں جاؤں گا، ایک غیر ملک میں جسے آزادی کی نعمت حاصل ہے، مجھے غریب الوطنی کی موت منظور ہے۔ اگر آپ مجھے ہندوستان کی آزادی نہیں دیں گے تو آپ کو میرے لیے یہاں قبر کی جگہ دینی ہوگی۔ اور محمد علی جوہر نے اپنے اس عزم کو کہ وہ غلام ملک میں واپس نہیں جائیں گے سچ کر دکھایا، اور 4 جنوری 1931 کو لندن ہی میں اپنی جان جانے آفری کو سپرد کر کے اپنی صداقت اور حب الوطنی کا ثبوت پیش کر دیا۔ میر تقی میر کا ایک شعر ہے، مرگ مجنوں سے عقل گم ہے میر، کیا دیوانے نے موت پائی ہے۔ کیا جنگ آزادی کی تاریخ میں ایسی کوئی نظیر پیش کی جا سکتی ہے جب کسی ملک و قوم کے دیوانے نے وطن کی محبت میں اپنی جان کا نذرانہ اس طرح پیش کیا ہو؟ شاید انہیں یہ یقین تھا کہ ان کی موت قابل رشک ہوگی۔ جب ہی تو انہوں نے اپنی موت سے قبل اپنے ایک شعر میں کہا تھا، ہے رشک ایک خلق کو جوہر کی موت پر، یہ اس کی دین ہے جسے پروردگار دے۔ وطن کی محبت کے جذبے سے مخمور مولانا محمد علی جوہر کی قربانیاں جنگ آزادی کی تاریخ میں آب زر سے لکھے جانے کے قابل ہیں، اور ان پر ہر محب وطن ہندوستانی کو ناز ہونا چاہیے۔
2: سامعین، ابھی آپ ڈاکٹر درخشاں تاجور سے ان کا مقالہ سماعت فرما رہے تھے۔ موضوع تھا، غلام ہندوستان میں مرنا بھی گوارا نہ ہوگا۔ سامعین، مرکزی حکومت نے اقلیتوں کی فلاح بہبود کے لیے بہت ساری اسکیمیں چلائی ہیں۔ اسی اسکیموں میں سے ایک اسکیم استاد یوجنا، سماعت فرمائیے استاد یوجنا پر یہ مختصر تقریر۔ پردھان منتری استاد یوجنا، اس یوجنا کا فل فارم ہے اپ گریڈنگ دا اسکلس اینڈ ٹریننگ ان ٹریڈیشنل آرٹس کرافٹ فار ڈیولپمنٹ۔ یہ اسکیم اقلیتی برادریوں کے روایتی فنون اور دستکاریوں کے بھرپور ورثے کو محفوظ رکھنے اور فروغ دینے کی ایک مہم ہے۔ یہ منصوبہ وزارت اقلیتی امور نے شروع کیا ہے۔ استاد یوجنا کی اہم خصوصیات ہے، اقلیتی برادریوں کے کاریگروں اور دستکاروں کی روایتی ہنر کو بہتر بنانا، روایتی فنون اور دستکاریوں کی دستاویز کاری، نوجوانوں کو ان فنون کی تربیت دینا، روایتی ہنر کو عالمی مارکیٹ سے جوڑنا، روزگار کے مواقع پیدا کرنا، ہنرمندوں کو اپنا کاروبار شروع کرنے کے لیے مائکرو فائننس اور قرضے فراہم کرنا۔ اس یوجنا کی اہم خصوصیات ہے، یہ منصوبہ ملک بھر میں نافذ کیا گیا ہے۔ حکومت کی جانب سے قومی شہرت کی اداروں جیسے نالج پارٹنرز اقلیتی کاریگر اپنے ہاتھ سے بنے ہوئے مصنوعات کی نمائش اور فروخت کر سکیں گے۔ سامعین، ابھی آپ استاد یوجنا پر یہ مختصر تقریر سماعت فرما رہے تھے۔ سامعین، آج کے اردو پروگرام کے آخری میں پیش خدمت ہے جناب جلال احمد سامانی سے ان کا کلام۔

0: سامعین، ابھی آپ جناب جلال احمد سامانی سے ان کا کلام سماعت فرما رہے تھے۔ اسی کے ساتھ ہی آج کا اردو پروگرام ختم کرنے کی ہمیں اجازت دیں۔ معاون تھا میں شفقت علی خان، ترتیب ہدایت پیشکش تھی جناب نور محمد کی۔ اردو پروگرام آپ کی خدمت میں آکاشواڑی کے گورکھپور مرکز پر تیار کیا گیا۔
1: آج کا اردو پروگرام نشر کیا جا رہا تھا آکاشواڑی کے لکھنؤ مرکز سے۔ 747 کلو ہرٹس پر یہ آکاشواڑی کا لکھنؤ کیندر ہے۔
2: سنو نا،
3: ہاں
2: سوچ رہا ہوں اپنا بزنس کیوں نہ بڑھا لوں۔
3: تو روکا کس نے؟ ہاں
2: روکا تو کسی نے نہیں، پر سمجھ نہیں آ رہا کہ مدد کس سے مانگوں۔
3: مجھ سے؟
2: تم سے؟ تو اچھا بتاؤ پھر۔
3: آکاشوانی ہے نا، میں نے سنا ہے اس کا نیٹورک دیش بھر میں پھیلا ہے۔
2: پر اس سے میرا کیا فائدہ؟
3: دیکھو فائدہ ہے، جس شہر میں چاہو وگیاپن کی مدد سے اپبھوکتاؤں تک پہنچ جاؤ۔
2: پر اب یہ بھی تو بتا دو کہ آکاشوانی سے سمپرک کیسے کروں۔
3: بہت آسان ہے، میں بتاتی ہوں۔ نمبر نوٹ کرو، 870-001-4242۔
2: او 870-001-4242۔ لو ابھی فون لگاتا ہوں 870-001-4242 پر۔
4: آئیے جڑیے وگیان جگت کے ساتھ، جہاں ہر جٹل سوال کا جواب ملتا ہے روچک انداز میں۔ کیا ہے آپ کے جیون میں وگیان کی بھومکا؟ کیسے بدل رہی ہے تکنیک آپ کی دنیا؟ جانیے وشیشجوں سے، سنیے روچک چرچائیں اور پائیے وگیان سے جڑے تازہ اپڈیٹس۔ تو سننا نہ بھولیں
5: وگیان جگت، ہر شنیوار شام 7:30 بجے آکاشوانی لکھنؤ پر۔
1: آکاشوانی کا یہ لکھنؤ کیندر ہے۔ आइए सुनते हैं लोक संगीत का कार्यक्रम लोक रंग। आज सुनेंगे नीरजा प्रकाश के।
6: श्रोताओं, आप हमें मीडियम वेव 330.03 मीटर यानी 909 किलोहर्ट्ज तथा FM 100.1 मेगाहर्ट्ज पर आकाशवाणी गोरखपुर केंद्र से सुन रहे हैं। प्रस्तुत है सुगम संगीत कार्यक्रम।
7: देश के कोने कोने तक पहुंचाने के लिए अपनी बात कीजिए विज्ञापन आकाशवाणी के साथ। लॉग ऑन कीजिए allindiaradio.gov.in।
8: What is DTH? Direct to home or direct to heart?
9: It is both. अगर बात दूरदर्शन की DTH सर्विस DD Direct Plus की हो तो इसमें मिलेंगे TV चैनल्स और रेडियो चैनल्स, केबल की जरूरत भी नहीं।
8: ये हुई बात डायरेक्ट टू होम की और डायरेक्ट टू हार्ट,
9: ये सारे चैनल्स होंगे फ्री टू एयर, यानी अब हर महीने कोई खर्चा नहीं।
8: ये हुई बात डायरेक्ट टू हार्ट की।
9: दूरदर्शन DTH सर्विस DD Direct Plus।
8: For details, log on to www.ddindia.com।
7: शास्त्रीय संगीत, नृत्य, साहित्य, नाट्य विधाएं, धारावाहिक, वृत्त चित्र और अन्य दुर्लभ रिकॉर्डिंग और अब आप आकाशवाणी और दूरदर्शन के खजाने की DVDs और CDs हासिल कर सकते हैं भारत में अपने संग्रह के लिए। प्रसार भारती के कार्यक्रमों का खजाना अगर है आपको पाना, तो लॉग ऑन कीजिए www.prasarbhartiarchives.co.in। याद रहे www.prasarbhartiarchives.co.in।
10: कश्मीर से कन्याकुमारी तक भारत एक, आकाशवाणी से विज्ञापन के अंदाज अनेक।
11: अपनी बात को आसाम से गुजरात तक पहुंचाने की हो बात, आकाशवाणी से बेहतर भला कौन देगा आपका साथ।
10: देश के कोने कोने में विज्ञापन बजा, अपनी बनाओ पहचान। केंद्रीय विक्रय एकांश मुंबई ने यह राह बनाई आसान।
11: देश के सबसे बड़े नेटवर्क आकाशवाणी पर विज्ञापन प्रसारित करने के लिए ऑल इंडिया रेडियो की सिंगल विंडो बुकिंग CSU मुंबई से संपर्क करें।
10: हमारा फोन नंबर है 220-24075 या 2288-6016 और STD कोड 022।
11: आप हमें ईमेल भी कर सकते हैं। हमारा मेल आईडी है csumumbai@gmail.com।
6: श्रोताओं, आकाशवाणी गोरखपुर केंद्र से आप सुनेंगे सुगम संगीत। आइए सुनते हैं हरिहरन की आवाज में ये भक्ति गीत।

0: اسے درجنوں کے طلبہ کے لیے تین زبانوں کی پڑھائی لازمی قرار دی ہے۔ بورڈ نے ایک بیان میں کہا ہے کہ قومی تعلیمی پالیسی 2020 اور قومی اسکول تعلیمی نصاب 2023 کے مطابق ان تین زبانوں میں سے کم دو ہندوستانی اوریجن کی زبانیں ہونی چاہیے۔ سی بی ایس ای نے واضح کیا ہے کہ درجہ دسویں میں تیسری زبان R3 کے لیے کوئی بورڈ امتحان نہیں ہوگا، اور R3 کے لیے مکمل تشخیص پوری طرح سے اسکول پر مبنی اور انٹرنل ہوگی۔ دلی این سی آر کی طرح اتر پردیش میں بھی ایس سی آر تیار ہو رہا ہے۔ یو پی ایس سی آر کے ڈیولپمنٹ پلان کے تحت کانپور، اناؤ، لکھنؤ، ایودھیا کے درمیان نمو بھارت کوریڈور بنانے اور ریپڈ ریل چلانے کی تیاری ہے۔ اس پروجیکٹ کا وسیع خاکہ لکھنؤ ترقیاتی اتھارٹی میں مشیر ایجنسی نے دیا ہے۔ اس میں نیا گنج کانپور، اناؤ بشیرت پور، نواب گنج بنتھرا، اموسی، لکھنؤ، سشانت گولف سٹی، جگور، بریل، صفدرگنج، بھٹریا اور ایودھیا میں اسٹیشن کی تجاویز ہے۔ اس پورے پروجیکٹ پر تقریباً 32,000 کروڑ روپے خرچ ہونے کا امکان ہے۔ این سی آر ٹی سی اور اتر پردیش حکومت مل کر مشترکہ طور سے اس پر آگے کام کریں گے۔ وزیر اعظم نریندر مودی اس مہینے کی 31 تاریخ کو آکاشوانی سے من کی بات پروگرام میں اپنے خیالات بانٹیں گے۔ یہ اس ماہانہ ریڈیو پروگرام کی 134ویں کڑی ہوگی۔ اور محکمہ موسمیات کے قیاس کے مطابق مانسون 18 جون کو گورکھپور کے راستے ریاست میں دستک دے گا۔ اس سال مانسونی سیزن میں معمول سے کم بارش کے امکان ہیں۔ محکمہ آبپاشی اور آبی وسائل کی جانب سے ریاست کے سبھی 18 ڈویژنوں میں 31 مئی تک سیلاب کنٹرول روم قائم کرنے کے احکام دیے گئے ہیں۔ سیلاب اور متاثر علاقوں کی نگرانی کے لیے یہ کنٹرول روم 15 جون سے 15 اکتوبر تک 24 گھنٹے الرٹ رہیں گے۔ اسی کے ساتھ آکاشوانی لکھنؤ سے علاقائی خبروں کا یہ بلیٹن ختم ہوا۔ اگلا بلیٹن دوپہر 2 بجے ایف ایم پر نشر کیا جائے گا۔
1: 3.03 میٹر یعنی 909 کلو ہرٹز اور ایف ایم 100.1 میگا ہرٹز پر یہ آکاشوانی کا گورکھپور کیندر ہے۔ اب بہنیں سنیں گی اپنا کاریکرم ناری جگت۔
2: नमस्कार बहनों, आकाशवाणी से प्रसारित आपके अपने लोकप्रिय कार्यक्रम नारी जगत में आप सभी का स्वागत है। बहनों, आज 17 मई का यह दिन कई विशेष संदेश लेकर आया है। एक तरफ आज से प्रारंभ हो रहा है सनातन धर्म का अत्यंत पावन पुरुषोत्तम मास, तो वहीं आज पूरा विश्व दूरसंचार दिवस और विश्व हाइपरटेंशन दिवस भी मना रहा है। बहनों, पुरुषोत्तम मास हमें भक्ति, संयम, सकारात्मक सोच और आत्मचिंतन का संदेश देता है। यह समय अपने मन को शांत रखने का, ईश्वर से जुड़ने का और जीवन में सद्विचारों को अपनाने का है। वहीं विश्व दूरसंचार दिवस हमें यह याद दिलाता है कि संवाद और जुड़ाव जीवन की सबसे बड़ी शक्ति है। तकनीकी ने दूरियों को कम किया है और दुनिया को एक परिवार की तरह जोड़ दिया है। और बहनों, विश्व हाइपरटेंशन दिवस हमें अपने स्वास्थ्य के प्रति जागरूक रहने का संदेश भी देता है। आज की भाग दौड़ भरी जिंदगी में तनाव और अनियमित दिनचर्या धीरे धीरे हमारे स्वास्थ्य को प्रभावित कर रही हैं। ऐसे में आवश्यक है कि हम अपने मन को शांत रखें, संतुलित भोजन करें, योग और ध्यान को अपनाएं और स्वयं के लिए भी थोड़ा समय निकालें। तो आइए बहनों, इस पावन और प्रेरणादायक दिन पर हम सब मिलकर यह संकल्प लें, भक्ति से मन को, संवाद से रिश्तों को और स्वस्थ जीवन शैली से अपने तन मन को मजबूत बनाएंगे। बहनों, तकनीक केवल मशीनों का जाल नहीं बल्कि भावनाओं को जोड़ने वाला वह माध्यम है जिसने दुनिया को पहले से कहीं अधिक करीब ला दिया है। एक समय था जब अपनों तक संदेश पहुंचाने में कई दिन लग जाते थे, चिट्ठियों का इंतजार होता था, दूर बैठे परिवार की आवाज़ सुनना किसी खुशी से कम नहीं लगता था। लेकिन आज मोबाइल फ़ोन, इंटरनेट और वीडियो कॉल ने दूरियों को जैसे समाप्त ही कर दिया है। अब दुनिया के किसी भी कोने में बैठा व्यक्ति कुछ ही क्षणों में अपने परिवार, दोस्तों और समाज से जुड़ सकता है। इन्हीं बदलते आयामों और आधुनिक संचार व्यवस्था के महत्व को समझाने के उद्देश्य से हर वर्ष 17 मई को यानी आज के दिन विश्व दूरसंचार दिवस मनाया जाता है। यह दिन केवल तकनीक का उत्सव नहीं बल्कि मानवता को जोड़ने वाले संवाद, विश्वास और आपसी संबंधों का भी प्रतीक है। बहनों, कहा जाता है कि जब शब्द दिल से

0: डोमिनिकासँगको आफ्नो मित्रतालाई अझ गहिरो बनाउँदै गएको बताउनु भएको छ। कालिनागो डोमिनिकाका निवासी हुन् जसलाई क्यारिबियन क्षेत्रमा प्रारम्भिक मानिसहरूका सन्तान मानिन्छ जो अहिले धेरै कम संख्यामा रहेका छन्। देशमा चलिरहेको जनगणना अन्तर्गत घरहरूको गणनाको लागि पहिलो चरणको काम 5 राज्यमा सुरु भइसकेको छ। यस अन्तर्गत घरहरूको सूची तयार गरिनेछ। हाल यो कार्य राजस्थान, मेघालय, महाराष्ट्र, झारखण्ड अनि दिल्लीमा सुरु गरिएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: घर घर जाकर सूची तैयार करने का काम आंध्र प्रदेश, अरुणाचल प्रदेश, बिहार, चंडीगढ़, छत्तीसगढ़, दादरा और नगर हवेली तथा दमन और दीव, हरियाणा, मध्य प्रदेश, पंजाब, तेलंगाना और उत्तराखंड में भी चल रहा है। सूची तैयार करने के लिए घर के सामानों, उपलब्ध सुविधाओं और परिसंपत्तियों का विवरण जुटाया जा रहा है। स्वगणना सुविधा आज से गुजरात, जम्मू कश्मीर, लद्दाख और पुदुचेरी में भी शुरू की गई है। ये सुविधा 31 मई तक उपलब्ध रहेगी। स्वगणना सुविधा उत्तर प्रदेश में भी जारी है जो 21 मई तक उपलब्ध रहेगी। अब तक 25 राज्यों में 1,44,00,000 से अधिक घरों के निवासी स्वगणना प्रक्रिया पूरी कर चुके हैं। दीपेंद्र की रिपोर्ट के साथ समाचार कक्ष से फरहत नाज।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 तारिकको दिन आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपल्ट आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 134 प्रकरण हुनेछ। श्रोताहरूले टोल फ्री नम्बर 1-800-11-7800 कार्यक्रमको लागि आफ्ना विचार र सुझावहरू पठाउन सक्नेछन्। यी सुझावहरू नरेन्द्र मोदी एप तथा माई गभ ओपन फोरम मार्फत पनि दिन सकिनेछ। श्रोताहरूले 1922 मिस कल गरेर तथा एसएमएस मार्फत प्राप्त लिङ्क प्रयोग गरेर सोझै प्रधानमन्त्रीलाई सुझावहरू पठाउन सक्नेछन्। सुझावहरू आगामी 29 मेसम्म स्वीकार गरिनेछ। आन्ध्र प्रदेशमा एक भारत श्रेष्ठ भारत अभियान अन्तर्गत युवा संगमको 6 चरण हिजो सुरु भएको छ। तिरुपति जिल्लाका जिल्लापाल डाक्टर एस वेङ्कटेश्वरले जिल्लाको येरेपेदुस्थित भारतीय प्रौद्योगिकी संस्थान आइआइटीमा यसको उद्घाटन गर्नुभयो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा सांस्कृतिक आदान प्रदान, बौद्धिक विकास र राष्ट्रिय एकतालाई प्रवर्धन गर्नु हो। यस अवसरमा आइआइटी तिरुपतिका निदेशक प्रोफेसर केएन सत्यनारायणले यस कार्यक्रमले विद्यार्थीहरूलाई देशको सांस्कृतिक विविधता र सम्पदा बुझ्ने अवसर प्रदान गर्ने बताउनुभयो। केन्द्रीय शिक्षा मन्त्रालयद्वारा आयोजित यो कार्यक्रम आगामी 27 मेसम्म जारी रहनेछ। भारतीय संस्कृति, परम्परा र राज्यको प्रगतिको बारेमा बुझ्न विद्यार्थीहरूले आन्ध्र प्रदेशका मन्दिर, ऐतिहासिक स्थल र महत्वपूर्ण विकास केन्द्रहरूको भ्रमण गर्नेछन्। सहभागीहरूले अमरावती, चन्द्रगिरी, किल्ला र राज्यका औद्योगिक प्रतिष्ठानहरूको पनि भ्रमण गर्नेछन्। यी विद्यार्थीहरूले 21 मेमा श्रीहरिकोटामा रकेट प्रक्षेपणको प्रत्यक्षदर्शी पनि बन्नेछन्। भारतले हर्मुजको जलडमरूमा व्यावसायिक जहाजमाथि आक्रमण अस्वीकार्य भएको बताएको छ। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पार्वतानेनी हरिशले भने कि चालक दलका सदस्यहरूलाई लक्षित गर्नु र जहाजहरूको स्वतन्त्र आवागमनमा बाधा पुर्याउनु उचित हुन सक्दैन। श्री हरिशले विश्वव्यापी ऊर्जा सम्बन्धी संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकमा यो बयान दिएका हुन्। केही दिन अघि ओमनको तटमा भारतीय झण्डा भएको जहाजमा आक्रमण भएको थियो। सोमालियाबाट आएका सबै 14 चालक दलका सदस्यहरूलाई ओमानी अधिकारीहरूले उद्धार गरेका थिए। यस वर्षको सुरुमा खाडी क्षेत्रमा द्वन्द्व सुरु भएदेखि 2 अन्य भारतीय झण्डा भएका जहाजहरूमा पनि आक्रमण भइसकेको थियो। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
2: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: रुसको राजधानी मस्को र वरिपरिका क्षेत्रहरूमा युक्रेनी ड्रोन आक्रमणमा 3 मृत्यु भएको छ। रुसले यो 1 वर्षभन्दा अधिक समयपछि मस्को र वरिपरिका क्षेत्रहरूमा युक्रेनको सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको बताएको छ। मस्को नजिकैको खिम्कीमा ड्रोनले घरमा प्रहार गर्दा 1 मृत्यु भएको छ। पोगोरेल्की गाउँमा निर्माण स्थलमा ड्रोनको अवशेष खस्दा 2 पुरुषको मृत्यु भएको छ। धेरै भवन र पूर्वाधारमा पनि क्षति पुगेको छ। मस्को

0: मेयर सर्गेई सोबियानिनले रातभरि भएको आक्रमणमा लगभग 12 जना घाइते भएको बताएका छन् जसमध्ये धेरै जसो शहरको तेल रिफाइनरी नजिकै थिए रुसले मस्को तर्फबाट आइरहेको 81 ड्रोनहरू खसालेको दावी गरेको छ यो आक्रमण किवमा भएको ठूलो रुसी मिजाइल र ड्रोन आक्रमणको केही दिनपछि भएको हो जसमा लगभग 24 जनाको मृत्यु भएको थियो नेपालका पर्वतारोही कामी रीता शेर्पाले 32 पल्ट सगरमाथा चढेर इतिहास रचेका छन् 56 वर्षीय कामी रीता सबैभन्दा धेरै पल्ट सगरमाथा आरोहण गर्ने शेर्पा हुन् नेपालको कोशी प्रान्तको सोलखुम्बु जिल्लामा जन्मिएका कामी रीताले पहिलो पल्ट 1994 सगरमाथा आरोहण गरेका थिए यसैबीच पर्वतरानी नामले चिनिने लाक्पा शेर्पाले लगातार 11 पल्ट सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो नेपाली महिलाको रूपमा आफ्नो रेकर्ड पनि बनाई राखेकी छिन् दिल्ली मेट्रोले निजी सवारी साधनको सट्टा मेट्रोको प्रयोगलाई प्रोत्साहन गर्न थप रेलहरू चलाउने निर्णय गरेको छ दिल्ली मेट्रो अनुसार ऊर्जा र वित्तीय बचत र वातावरण संरक्षणमा मेट्रोको भूमिकालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो यो प्राप्त गर्न प्रत्येक सोमबार 24 थप रेलहरू सञ्चालन गरिनेछ आज विश्व उच्च रक्तचाप दिवस हो यसको उद्देश्य उच्च रक्तचाप बारेमा वैश्विक जागरूकता रोकथाम पहिचान अनि नियन्त्रणलाई बढावा दिन हो यस वर्षको विषय हो उच्च रक्तचापलाई मिलेर नियन्त्रित गर्नुपर्नेछ नियमित रूपले आफ्नो रक्तचापको जाँच गर्नुहोस् अनि यस बिमारीलाई पराजित गर्नुहोस् रेल मन्त्रालयले त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको दुई पछिल्लो डिब्बामा लागेको आगोको उच्च स्तरीय अनुसन्धानको आदेश दिएको छ आज बिहान लगभग 5:15 कोटा रेलवे डिभिजनको नागदा नजिकै त्रिवेन्द्रम नयाँ दिल्ली राजधानी एक्सप्रेसको दुई पछिल्लो डिब्बामा आगलागी भएको थियो जसमा गार्ड डिब्बा र एसी 3-टियर कोच समावेश छन् मन्त्रालयले डिब्बाको सुरक्षा प्रणालीको कारण रेल स्वतः रोकिएको बताएको छ दुई डिब्बालाई तुरन्तै छुट्याइएको थियो र घटनामा कुनै पनि यात्री घाइते भएका छैनन् रेलवेले डिब्बाहरूमा रहेको आगो निभाउने प्रणालीको अनुसन्धान सुरु गरिसकेको छ आइपिएल क्रिकेटमा आज दुई म्याच खेलिनेछ आज हुने पहिलो म्याच पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलुरु बीच धर्मशालामा दिउँसो 3:30 खेलिनेछ भने दोस्रो म्याच दिल्ली क्यापिटल्स अनि राजस्थान रोयल्स बीच बेलुकी 7:30 खेलिनेछ टेनिसमा युक्रेनको एलिना स्वितलोलिना इटालियन ओपनको महिला सिङ्गल्स उपाधि जित्न सफल बनेकी छन् एलिनाले फाइनलमा अमेरिकाकी कोको गफलाई पराजित गरेकी छन् प्रतियोगिताको पुरुष वर्गको फाइनलमा आज इटलीको ज्यानिक सिनरको भिडन्त नर्वेको क्यास्पर रुटसित हुनेछ यो म्याच भारतीय समय अनुसार राति 8:30 सुरु हुनेछ थाइल्यान्ड ओपनको पुरुष युगल स्पर्धामा सात्विक साईराज रन्की रेड्डी र चिराग सेट्ठीको जोडीले रजत पदक जितेका छन् फाइनलमा उनीहरू इन्डोनेसियाको लियो रोली कोर्नाडो र डेनियल मोर्थिन विरुद्ध 21-12, 25-23 पराजित भएका छन् मौसम विभागले अण्डमान अनि निकोबार द्वीप समूह पश्चिम बङ्गालका पार्वतीय क्षेत्र अनि सिक्किममा भारी वर्षाको अनुमान व्यक्त गरेको छ अरुणाचल प्रदेश असम मेघालय दक्षिण कर्नाटकको भित्री भागहरू तामिलनाडु पुडुचेरी कराइकल केरल माहे अनि लक्षद्वीपमा भारी वर्षा हुन सक्नेछ आगामी दुई दिनसम्म बिहार छत्तिसगढ झारखण्ड मध्य महाराष्ट्र मराठवाडा ओडिसा रायलसीमा तटीय आन्ध्र प्रदेश तेलङ्गाना कोङ्कण गोवा उत्तराखण्ड हिमाचल प्रदेश अनि उत्तर पूर्वी राज्यहरूमा बिजुली चम्कन साथै तीव्र गतिमा हावा तथा तुफानको सम्भावना रहेको छ मध्य प्रदेशमा भोलिसम्म लूको स्थिति रहनेछ प्रस्तुत छ एक रिपोर्ट
1: मौसम विभाग के अनुसार आज रतलाम खरगोन और खंडवा में तेज लू चलने की संभावना है और तापमान 44 डिग्री के पार जा सकता है इसके अलावा इंदौर उज्जैन सागर रीवा छतरपुर समेत प्रदेश के दर्जन भर से ज्यादा जिलों में लू का असर बना रहेगा मौसम वैज्ञानिकों ने लोगों को दोपहर 12-3 के बीच जरूरी काम होने पर ही घर से निकलने की सलाह दी है साथ ही दिन भर पर्याप्त पानी पीते रहने और शरीर को हाइड्रेट रखने की अपील भी की है मौसम विभाग के मुताबिक 19 मई तक प्रदेश के अधिकांश हिस्सों में भीषण गर्मी का दौर जारी रहेगा आज कहीं भी बारिश का अलर्ट नहीं है अभिनव गोयल आकाशवाणी भोपाल
0: यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको दुई दिने भ्रमणमा आज गोथेनबर्ग पुग्नु भइरहेको छ। देशमा चलिरहेको जनगणना अन्तर्गत घरहरूको गणनाका लागि पहिलो चरणको काम 5 राज्यमा सुरु भइसकेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 तारिकको दिन आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपल्ट आफ्ना विचारहरू साझा गर्नुहुनेछ। आइपिएल क्रिकेटमा आज हुने पहिलो म्याच पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलुरु बीच खेलिनेछ अनि मौसम विभागले अन्डमान अनि निकोबार द्वीप समूह, पश्चिम बङ्गालका पार्वतीय क्षेत्र अनि सिक्किममा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
2: हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौं र अबको क्रममा सुनाइरहेछौं लोक प्रस्तुति मानसिंह मुक्तानको स्वरमा।

समय अहिले ठीक अपराह्न 3 बजिरहेछ श्रोता हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट रबको क्रममा सुनाइरहेछौं केही हिन्दी चलचित्रका गीतहरू

gentleman. लव यात्रा चलचित्रबाट भर्खरै सुन्नुभयो श्रोताहरूले यस गीतलाई नकाश अजिज अनि मधुवन्ती बागचीको युगल शर्मा.

चलचित्र थम्माबाट अहिले भर्खरै सुन्नुभयो यस गीतलाई। रश्मित कौर जिगर अनि सरियाको स्वरहरूमा शब्द थियो अमिताभ भट्टाचार्यको अनि सङ्गीत रहेको थियो सचिन जिगरको।

तपाईंको निम्ति सधैं सम्झिनुहोस् आकाशवाणी खरसाङ। सितारे जमीन पर चलचित्रबाट अब यो अर्को गीत सिद्धार्थ महादेवन, शंकर महादेवन अनि दिव्य कुमारको स्वरहरूमा।

0: साथिया चलचित्रबाट सुन्नुभयो भर्खर यस गीतलाई साधना सरगम मुर्तजा खान कादिर खान अनि एआर रहमानको स्वरमा यसमा संगीत रहेको थियो एआर रहमानको अनि शब्द थियो गुलजारको र श्रोता अब समय भएको छ समाचारको त सुनाइरहेछौ आकाशवाणीको समाचार
1: नमस्कार यो आकाशवाणी हो दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस् असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले हिज गुवाहाटीको जीएस रोड स्थित स्लाइस स्मल फाइनान्स ब्याङ्कको भारतको पहिलो एआई सञ्चालित फिजिकल ब्याङ्किङ शाखाको उद्घाटन गर्नुभयो मुख्यमन्त्रीले राज्य सरकार अनि स्लाइस स्मल फाइनान्स ब्याङ्क बीच साझेदारीलाई एउटा सार्थक सहयोग बताउनुभयो जो राज्यमा वित्तीय समावेशनलाई बलियो बनाउनेछ उहाँले भन्नुभयो शाखाको उद्देश्य विभिन्न वर्गहरूको ग्राहकहरूको निम्ति ब्याङ्किङ सेवाहरूलाई अधिक सुलभ सुविधाजनक अनि समावेशी बनाउनु रहेको छ असममा मन्त्री अतुल बोराले पञ्चायत तथा ग्रामीण विकास विभागको जिम्मेवारी सम्हाल्नु भएको छ विभागको कार्यभार सम्हाल्ने बित्तिकै उहाँले राज्यको विकासलाई गति दिने उद्देश्यका साथ 100 दिने कार्ययोजना लागू गर्ने घोषणा गर्नुभयो पदभार ग्रहण गरेपछि मन्त्रीले शनिबार राति विभागीय अधिकारीहरूसँग बैठक गरी विभिन्न योजना र परियोजनाहरूको समीक्षा गर्नुभयो उहाँले ग्रामीण क्षेत्रमा चलिरहेको विकास योजनाहरूको प्रभावकारी कार्यान्वयन र समयबद्ध कार्यान्वयनमा विशेष जोड दिनुभयो कार्यक्रममा बोल्नुहुँदै श्री बोराले राज्यको विकासका लागि उपलब्ध कोषको उचित र पारदर्शी उपयोग सुनिश्चित गरिने बताउनुभयो उहाँले पञ्चायत र ग्रामीण विकास विभाग मार्फत जनकल्याणकारी योजनाहरूलाई द्रुत गतिमा अगाडि बढाइने बताउनुभयो उहाँले विभागीय अधिकारीहरूलाई राम्रो समन्वय र दक्षताका साथ काम गर्न निर्देशन दिँदै 100 दिने कार्यक्रम सफल बनाउन आग्रह समेत गर्नुभयो वरिष्ठ पत्रकार ध्रुव महन्त पुनः असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माको प्रमुख प्रेस सचिवको रूपमा नियुक्त भएका छन् यस सम्बन्धमा शनिबार राति आधिकारिक घोषणा गरिएको थियो नवजित पाटगिरीलाई पुनः मुख्यमन्त्रीको सञ्चार जनसम्पर्क तथा शिष्टाचार विभागको अफिसर अन स्पेसल ड्युटी ओएसडीमा नियुक्त गरिएको छ मुख्यमन्त्री कार्यालयको सञ्चार समन्वय प्रणाली जनसम्पर्क गतिविधि र सञ्चार प्रणालीलाई थप सुदृढ बनाउने दिशामा प्रदेश सरकारका यी महत्त्वपूर्ण प्रशासनिक निर्णयहरू महत्त्वपूर्ण मानिँदैछ मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले राज्यमा देशको एकमात्र राष्ट्रिय खेल विश्वविद्यालयको स्थापनाको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको सराहना गर्नुभयो मुख्यमन्त्रीले कौत्रुकस्थित विश्वविद्यालय परिसरको भ्रमण गरी बुनियादी ढाँचा विकास कार्यहरूको प्रगतिको समीक्षा गर्नुभयो यस अवधि राष्ट्रिय भवन निर्माण निगमको अधिकारीहरूले मुख्यमन्त्रीलाई परियोजनाको स्थितिसित अवगत गराए नयाँ परिसरमा सम्बन्धित सदस्यहरूको निम्ति 8 आवासीय इकाइहरू अनि एउटा बहुउद्देश्य खेल हल समावेल हुनेछ संवाददाताहरूसित बातचित गर्नुहुँदै श्री सिंहले भन्नुभयो विश्वविद्यालयमा लगभग 1300 विद्यार्थीहरूको प्रवेश क्षमता हुनेछ अनि परियोजना यस वर्षको अन्तसम्म पूरा हुने आशा गरिएको छ असममा अनलाइन धोखाधडीको अर्को घटना सार्वजनिक भएको छ सामाजिक सञ्जालमा आफूलाई प्रतिष्ठित व्यापारी ठेकेदार वा अधिकारीको रूपमा प्रलोभन देखाएको आरोपमा बारपेटा पुलिसले एक कथित ठगलाई पक्राउ गरेको छ पक्राउ पर्नेमा जितु रोय एवं धर्मेश्वर रोय रहेको पुलिसले जनाएको छ आरोप छ कि उनीहरूले फेसबुकमा नकली पहिचान बनाएर एक युवतीलाई सम्पर्क गरेर उक्त युवतीको विश्वास जितेपछि विभिन्न बहानामा युवतीबाट बिस्तारै लगभग 10 लाख रुपियाँ ठगेको घटनाबारे उजुरी पाएपछि बारपेटा पुलिसले अनुसन्धान सुरु गरी अभियान मार्फत आरोपीहरूलाई पक्राउ गरेको हो प्रारम्भिक अनुसन्धानबाट आरोपीहरू विरुद्ध राज्यका विभिन्न पुलिस चौकीमा भारतीय दण्ड संहिताको धारा 420 अन्तर्गत 22 बढी मुद्दा दर्ता गरिएको छ पुलिसको अनुसार आरोपीहरूले लामो समयदेखि सामाजिक सञ्जालमा विभिन्न नकली पहिचान बनाएर ठगी गर्दै आएका थिए अहिले पुलिस घटनाको विस्तृत अनुसन्धानमा जुटिसकेको छ गुवाहाटीमा दिसपुर पुलिसले चोरीको मामिलामा दुई अलग अलग अभियानहरूको क्रममा चारजनालाई पक्राउ गरेको छ। पुलिसले आज बताएको छ, क्षेत्रमा चलाएको अभियानको क्रममा सुबोध नायक बिहार, अशरफ अली गुवाहाटी अनि कस्तव बोरालाई चोरीको मामलामा पक्राउ गरिएको छ। आरोपीहरूलाई चोरी गरेको एल्युमिनियम अनि कपर वायर बाहेक पानीको पाइप अनि अन्य सामग्रीहरूको साथ एबिसीको तरुण नगर क्षेत्रबाट पक्राउ गरिएको हो। अर्को एउटा अभियानको क्रममा एलपिजी सिलिन्डरको साथ एकजना चोरलाई पक्राउ गरिएको छ, जसको पहिचान सुब्रत सिंह 35 लालमाटीबाट को रूपमा गरिएको छ। उक्त व्यक्तिबाट 3 स्कुटी र 2 चोरी भएका एलपिजी सिलिन्डरहरू बरामद गरिएको थियो। पुलिसले दुवै मुद्दामा छुट्टा छुट्टै एफआइआर दर्ता गरेको छ र पक्राउ परेका चारजनासँग सोधपुछ जारी राखिरहेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: श्रोता, समय अहिले ठिक अपराह्न 3:20 भइरहेछ र अबको क्रममा कार्यक्रम विश्वमा हामी सुनाइरहेछौँ।
2: नमस्कार, नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीमा यहाँलाई स्वागत छ। श्रोता महानुभावहरू, सायद तपाईँलाई थाहा होला कि केही समय अघि मैले विशेष गरी बुढेसकालमा प्राय मात्रामा देखिने एउटा बिमारी भन्न सायद नमिल्ला, त्यो के हो भने भुल्ने अथवा भुलिने। हामीले यदि घरमा नै भनौँ या गाउँ छिमेकमा रहेका हाम्रा वयस्क वृद्ध वृद्धहरूलाई राम्ररी हेऱ्यौँ भने तीमध्ये धेरैले एउटै कुरो घरिघरि दोहोऱ्याइरहेको, हामीले भनेको कुरो एकैछिनमा बिर्सिएको अनि साथै आफूले राखेको चिज धुइधुई खोजेको देख्छौँ। हजुरहरूले यस्तो स्थितिमा रहेका हाम्रा वृद्ध वृद्धहरू याद गर्नुभएको होला। यस्तो हुनलाई अङ्ग्रेजीमा डिमेन्सिया भनिन्छ, नेपालीमा सोझो रूपमा भन्नु हो भने भुलिने रोग। यसै सम्बन्धी मैले पछिल्लो गएको अङ्कमा केही जानकारी राखेका थिएँ भने आज त्यसको दोस्रो भाग प्रस्तुत गर्दै यसबारे विस्तृत जानकारी राख्ने प्रयास गरिरहेको छु। ल त श्रोता महानुभावहरू, अब सिकार्नुहोस् यसबारे केही जानकारी।
3: जो डिमेंशिया है वो बेसिकली तो बड़ी उम्र के लोगों की ही बीमारी है। 65 के आसपास लगभग 5-7% लोगों को हो जाता है, उसके बाद हर 5-10 साल पे वो परसेंटेज डबल होती रहती है। आप बात करेंगे तो 80 के ऊपर तो लगभग 20-30% 40% लोगों को कुछ ना कुछ डिमेंशिया का कंपोनेंट रहता है। इसमें रिस्क फैक्टर एज तो है ही है, उसके अलावा जो रिस्क फैक्टर रहते हैं कि कुछ लोगों को रिपीटेड हेड इंजरी हो, स्मोकिंग, एल्कोहल, न्यूट्रिशन के प्रॉब्लम, स्ट्रोक होना, ये सारे फैक्टर भी ट्रिगर कर देते हैं। फैमिली हिस्ट्री होना भी कुछ केसेस में इम्पोर्टेंट हो जाता है।
2: कुनै मानिसको उमेर 60 वर्ष भन्दा बढी भइसकेको छ र बिर्सने बानी पनि बढ्दै गएको छ भने उसलाई डिमेन्सिया नामक मानसिक रोग लागेको हुन सक्छ। यो रोग लागेपछि सम्झने, आफन्तजनहरूलाई चिन्ने, उनीहरूको नाम सम्झने, सरसफाई, नुहाई धुवाई तथा दिसा पिसाब गर्ने जस्ता पहिले गर्दै आएका महत्त्वपूर्ण काम गर्ने शक्ति क्षीण हुँदै जान्छ। यो रोग प्राय 60 वर्ष उमेर पछि मात्र लाग्छ र जति उमेर बढ्दै गयो डिमेन्सिया हुने सम्भावना अझ बढ्दै जान्छ। प्राय 65-70 वर्ष उमेरका मानिसमा डिमेन्सिया हुने सम्भावना लगभग 1% हुन्छ भने 90-95 वर्षकालाई यो रोग हुने सम्भावना लगभग 10% हुन्छ। यद्यपि डिमेन्सिया बुढेसकाल लागेकाले हुने रोग होइन, मस्तिष्कमा रोग लागेपछि हुने यो समस्या हो। मस्तिष्कमा रोग नलागेका 90 वा 100 वर्षका वृद्ध वृद्धामा पनि डिमेन्सियाका लक्षणहरू देखिँदैनन्। यो कुनै नयाँ रोग पनि होइन। आयुर्वेदमा स्मृति भ्रंश भन्ने रोग 3000 वर्षभन्दा पहिलेदेखि नै छ, जसलाई मेडिकल साइन्सले डिमेन्सिया भन्ने गरेको हो। मस्तिष्कले नयाँ कुरा सिक्ने र सम्झने, कुनै कुरालाई ध्यान दिएर सुन्ने र बुझ्ने, विचार गर्ने र समस्या परेमा समाधानको खोजी गर्ने, ठिक बेठिक कुराको निर्णय लिने आदि काम गर्छ। त्यसैले हिसाब गर्न सक्ने, आफू कुन ठाउँमा छु, कस्तो अवस्थामा छु, आफ्नो घर डेरामा कुन कुन बाटोबाट र कसरी जान सकिन्छ भन्ने सम्झना राख्ने र आफूले भन्न खोजेको कुरा सही शब्द चयन गरी भन्न सक्ने क्षमता पनि मस्तिष्कमा हुन्छ। तर डिमेन्सिया रोग लागेपछि यस रोगका लक्षणहरू बिस्तारै देखिन थाल्छन् र अलिअलि गर्दै बढ्दै जान्छ। रोग बढिसकेपछि यस्ता कार्यहरू मस्तिष्कले गर्न सक्दैन र विभिन्न लक्षणहरू देखिन थाल्छ।
4: And research shows music can help patients with dementia connect to the present, even if remembering names or finding the right words is difficult.
5: Music is processed in so many areas of the brain. It's lighting up the memories. It's attaching

0: डिमेन्सिया रोग लागेपछि मानिसमा विभिन्न किसिमका लक्षणहरू देखिन्छन्। गर्दै आएको काम बिगार्दै जाने र पछि गर्न नसक्ने अवस्थामा पुग्ने, परिवारका सदस्यको नाम सम्झन पहिले कुनै कठिनाई नहुने, गरेकोमा रोग लागेपछि बिर्सिरहने र सम्झाए पनि एकैछिनमा बिर्सिने, पैसा, गरगना, साँचो वा कागजपत्रहरू राखेको ठाउँ प्रायःजसो बिर्सिने र घन्टौँ खोजी गर्नुपर्ने, तर कहिलेकाहीँ बिर्सने जो कोइला पनि हुनसक्छ, यसलाई रोग मानिँदैन। समय तथा स्थानको ज्ञान हराउने, महिना, बार, गते आदि जस्ता कुरोको सम्झना हराउने, आफै बस्दै आएको ठाउँ, टोल, छिमेकको पनि सम्झना हराउँदै जाने, रोग बढ्दै गएपछि भर्खरै खाना खाएको पनि बिर्सने र मलाई खानै दिएनन् भनेर कराउने र बारम्बार खाना माग्ने, आफ्नै छोराछोरी, बुहारी, नाता नातिनीलाई नचिन्ने, हजुर तपाईँ भनेर सम्बोधन गर्ने, आफ्नै परिवारका सदस्यलाई पनि नचिनेको मान्छे आयो, चोर हो कि, सामान चोरी गर्छ कि भनेर डराउने र आफ्नै सामान लुकाउने आदि। डिमेन्सियाका बिरामीमा देखिने सबैभन्दा ठुलो लक्षण एकचोटि देखिँदैन, सुरुको अवस्थामा अलिअलि बिर्सन सुरु हुन्छ र रोग बढ्दै गएपछि थप लक्षणहरू अझ बढ्दै जान्छ। डिमेन्सिया धनी, गरिब, महिला, पुरुष, जुनसुकै जात जाति र भाषाभाषीका मानिसलाई हुनसक्छ। डिमेन्सिया रोग हो भन्ने बुझ्न नसक्दा हाम्रो समाजमा यसलाई बुढेसकालको लक्षण मान्ने गलत सोचाइ अथवा धारणा छ। मानिसलाई किन यस्तो रोग लाग्छ भन्ने कुरा विभिन्न अध्ययन अनुसन्धान भएका छन्। डिमेन्सिया हुने कारणहरू धेरै छन्, तीमध्ये लगभग 70% बिरामीलाई अल्जाइमर्स रोगको कारण हुने गरेको छ। अल्जाइमर्स एक प्रकारको डिमेन्सिया हो। डिमेन्सिया हुन सक्ने अन्य कारणमा अत्याधिक मदिरा सेवन, एचआइभी एड्स, पोषण तत्वको कमी र मस्तिष्कमा रक्त सञ्चार राम्रो हुन नसक्नु आदि मुख्य हुन्। डिमेन्सिया रोग लागिसकेपछि उपचार गरेर पुरै निको हुने सम्भावना कम हुन्छ।
1: अब सामान्यतया के हुन्छ भने हाम्रो उमेर सँगसँगै हाम्रो यो सम्झने बिर्सने कुराहरू चाहिँ हाम्रो सम्झन सक्ने भनौँ न, नयाँ कुरा सिक्न सक्ने क्षमता भनौँ न, त्यो चाहिँ हाम्रो बिस्तारै कम हुँदै जान्छ। बाल्यकालदेखि हामी जब युवा हुन्छौँ त्यो बेलामा हाम्रो सम्झने शक्ति, याद गर्न सक्ने क्षमता पछिल्लो दिनहरूमा चाहिँ, हुर्किँदै गएको दिनहरूमा चाहिँ त्यो कम हुँदै जान्छ। त्यो यहाँहरूले सबैले आफ्नो जीवनकाललाई याद गर्नुहोस् होइन, बाल्यकालमा गरेको अथवा स्कुल लाइफमा गरेको कतिपय कुराहरू चाहिँ अझै पनि एकदमै याद हुन्छ भने अहिले पछिल्लो दिनमा गरेको कुराहरू हामीलाई त्यति धेरै याद हुँदैन। जसरी यसरी बुझ्नुहोस् न, एउटा कम्प्युटर हामीले जब किनेर ल्याउँछौँ त्यसको हार्ड ड्राइभ अथवा स्टोरेज क्यापेसिटी एम्प्टी हुन्छ, त्यो बेलामा कम्प्युटरले जति छिटो स्टोर गर्न सक्छ र जति छिटो काम गर्न सक्छ त्यो ड्राइभ भरिँदै गएपछि त्यो स्लो हुँदै जान्छ नि, ब्रेन पनि त्यस्तै हुन्छ।
0: अब डिमेन्सियाको निदान, धेरैजसो डिमेन्सियाका बिरामीहरूमा सुरुमा बिर्सने, आफूले गर्दै आएको काम गर्न कठिनाइ हुने र रिसाउने लक्षणहरू देखिन्छन्। यस्ता लक्षणलाई परिवारजनले बुढेसका लागेर होला भनेर सामान्य रूपमा लिन्छन्। रोग निकै बढिसकेपछि मात्र चिकित्सकसँग सल्लाह लिने चलन छ। सुरु सुरुमै रोगको निदान हुन सके केही औषधिको प्रयोग गरेर रोकथामसम्म गर्न सकिन्छ। रोग बढिसकेपछि औषधिले रोकथाम गर्न त्यति सकिँदैन, त्यसैले रोगको निदान छिटो हुन सके राम्रो हो। परिवारले पनि डिमेन्सिया रोग लागेको जानकारी पाएपछि के कसरी स्याहार सुसार गर्न सकिन्छ भन्ने बारे ध्यान दिने वा तयारी गर्नुपर्छ। रोगको निदान भनेकै बिरामीको सम्झना शक्ति ठिक छ कि छैन भनेर चिकित्सकले गर्ने परीक्षण हो। यसको निदान गर्दा अन्य कुनै रोगका कारण हो कि भनेर खोजी नीति गर्नुका साथै रगत आदिको परीक्षण गर्ने गरिन्छ। उपचार गरेर निको हुने अन्य कुनै रोगका कारण सम्झना शक्तिमा समस्या परेको पनि हुनसक्छ भने उपचारपछि निको हुन्छ। अन्य कारणले होइन, डिमेन्सिया भएर नै स्मरण शक्ति हराउँदै गएको हो भने यकिन भएपछि मात्र बिरामीको स्याहार सुसारमा ध्यान दिनुपर्ने कुराबारे जानकारी लिन तथा व्यवहार गर्न परिवारलाई सजिलो हुन्छ।
2: There's this non-verbal force within us that is connected to the music we know and love. And we all have the potential to call this forth and to help us be the whole human beings we are, no matter how many neurons are working in our brains.
3: And it doesn't always have to involve singing. Simply making sound, the most primitive form of communication, can be transforming.
2: This is the world in which people with dementia live. They can't plan ahead. They can't remember the recent past. But they can create music moment by moment by moment and bring out the beautiful inside them and bring it to others with whom they have difficulty communicating.

लौ त श्रोता महानुभावहरू, विश्वमा हामीको आजको अङ्कमा हामीले स्वास्थ्य विषय लिएर कुरा गर्दा विशेष रूपमा हामीले हाम्रा बुढेसकालमा देखिने जुन चाहिँ रोग हुन्छ, बिमार हुन्छ, उहाँले स्मरण शक्ति हराउने यानि कि डिमेन्सियाबारे केही जान्ने प्रयास गर्यौँ र यसको लक्षणहरूबारे पनि हामीले जान्ने यहाँ प्रयास गर्यौँ। साथमा हामीले अन्तमा आजको यो विश्वमाविको कार्यक्रममा डिमेन्सियाको लक्षण अथवा यसमा निदान कसरी गर्न सकिन्छ त्यसबारे पनि चर्चा गर्दा गर्दै अहिलेलाई भने विश्वमाविको कार्यक्रमबाट बिदा माग्ने समय भएकोले आजलाई भने बिदा चाहन्छु। हवस् त, नमस्कार।

नमस्कार, समय भएको छ कार्यक्रम विविध चर्चाको। अनि आजको विविध चर्चाको यस अङ्कमा म तपाईँहरूलाई स्वास्थ्य जानकारी अन्तर्गत कुपोषणबारे केही जानकारी दिनेछु, साथै यसको कारण अनि उपायहरूबारे पनि बताउनेछु।

लामो समयसम्म शरीरलाई आवश्यक सन्तुलित आहार नपाउँदा कुपोषण हुन्छ। कुपोषणका कारण बालबालिका तथा महिलाको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउनुका कारण उनीहरू सजिलै धेरै रोगको शिकार हुन्छन्। त्यसैले कुपोषणको बारेमा जानकारी हुन अति आवश्यक छ। कुपोषण सामान्यतया पर्याप्त सन्तुलित आहारको कमीको कारण हुन्छ। बालबालिका र महिलामा हुने अधिकांश रोगको मूल कारण नै कुपोषण हो। महिलामा रक्त अल्पता वा गलगाँड वा रिकेट्स वा रातो अन्धोपन र बालबालिकामा पनि अन्धोपन कुपोषणको साइड इफेक्ट हुन्। यसबाहेक अन्य 50 रोगहरू छन् जुन अपर्याप्त वा असन्तुलित खानाले लाग्ने गर्दछ। अब कुपोषणलाई कसरी थाहा पाउने त? मानव शरीरले लामो समयसम्म सन्तुलित आहारको आवश्यकता तत्त्व नपाउँदा निम्न लक्षणहरू देखा पर्ने गर्छ जसले कुपोषणलाई उजागर गर्छ। जस्तै प्रथममा भन्नुपर्दा शरीरको वृद्धिमा रोग, दोस्रो मांसपेशीहरू ढिलो वा सङ्कुचन हुनु, झुरियासितै पहेँलो छाला हुनु, काम गर्दा चाँडै थकित हुनु, उत्साह, चिडचिडापन र घबराहटको कमी, कपाल सुक्खा हुनु र चमक नहुनु, अनुहार निरस, आँखा धमिलो र वरिपरि कालो घेरा हुनु, शरीरको वजन घट्नु र कमजोरी हुनु, निद्रा र पाचनमा गडबडी अनि दशौँ हात र खुट्टा पातलो हुनु र पेट ठुलो हुनु वा शरीर सुन्निले प्राय यो बालबालिकामा देखा पर्छ। यसको निम्ति डाक्टरलाई देखाउनुपर्छ। डाक्टरले पोषक तत्त्वको कमी पत्ता लगाएर आवश्यक औषधि वा खानपानमा सुधार गर्ने सल्लाह दिन्छन्। अब कुपोषणको कारण के हुन् त?

कुपोषणको समस्या विकसित देशको तुलनामा विकास उन्मुख देशहरूमा बढी छ। यसको मुख्य कारण गरिबी हो। पैसाको अभावमा गरिबले दुध, फल, फुल, घिउ जस्ता पर्याप्त पौष्टिक वस्तुहरू किन्न सक्दैनन्। कसै कसैले अनाज एक्लै खुवाउन मुस्किलले सक्षम हुन्छन्। तर गरिबीसँगै अर्को प्रमुख कारण चाहिँ अज्ञानता र अशिक्षा पनि हो। विशेष गरी गाउँ र ग्रामीण क्षेत्रमा बसोबासो गर्ने अधिकांश मानिस सन्तुलित आहारको बारेमा सचेत नभएकाले नै आफ्ना बालबालिकाहरूको खानामा अति आवश्यक वस्तु समावेश गर्दैनन्, जसले गर्दा उनीहरू आफै पनि यो रोगबाट पीडित हुन्छन् अनि कुपोषणको शिकार बन्छन्। यी बाहेक अन्य केही कारणहरू यस प्रकार छन्। गर्भावस्थाको समयमा लापरवाही। भारतमा प्रत्येक 3 गर्भवती महिलाहरूमध्ये 1 कुपोषणको शिकार एनिमियाबाट ग्रस्त हुन्छन्। हाम्रो समाजमा महिलाहरू आफ्नो खानपानमा ध्यान दिँदैनन्, जबकि गर्भवती महिलालाई थप पौष्टिक खाना चाहिन्छ। उचित पोषणको अभावको कारण गर्भवती महिलाहरू आमाहरू आफै रोगको शिकार हुने मात्र होइन, तर गर्भमा रहेको बच्चालाई पनि कमजोर र रोगको चपेटामा पार्ने गरेको छ। प्राय महिलाहरू आफैले सम्पूर्ण परिवारलाई खुवाएर छोडेको सुक्खा खाना खान्छन्, जुन उनीहरूको लागि अपर्याप्त हुन्छ। समय सही आहार नपाउँदा बालबालिकालाई समयमै सही आहार दिनु उपयुक्त हुन्छ। बालबालिकाको आहारमा लामो अन्तराल हुनुहुँदैन। प्रत्येक 2 घन्टामा खाना दिनुपर्छ।

अब आउँ कुपोषणदेखि बाँच्ने केही उपायहरूबारे जानकारी लिउँ। स्वस्थ खानपानको सेवन। कुपोषणदेखि बाँच्न स्वस्थ खाना लिन अत्यन्त जरुरी छ, जसमा फल, हरियो रातो सब्जी, प्रोटिन अनि पौष्टिक खाना सामेल छ। खानपान सही समयमा लिनुपर्छ। डेरी उत्पादहरूको सेवन गर्नुपर्छ, जस्तै दुध, दही, पनिर आदिलाई आफ्नो खानपानमा सामेल गर्नुपर्छ, किनकि यसले हाम्रो शरीरलाई पौष्टिक तत्त्व प्रदान गर्दछ। हामी बेसी गुलियो, तेल बेसी युक्त खानादेखि टाढा बस्नुपर्छ, किनकि यसमा क्यालोरीको मात्रा अधिक हुन्छ अनि पौष्टिकतामा भने कमी आउँछ। खनिज पदार्थ अनि विभिन्न भिटामिन युक्त भोजनको सेवन हामीले गर्न अति जरुरी छ। त्यस्तै प्रकारले अधिक मात्रामा हामीले दिनहुँ पानी पिउने बानी गर्नुपर्छ। नियमित व्यायाम, समयमा सुत्ने बानी बसाल्नुपर्छ। चुरोट, तम्बाकु आदिदेखि हामी टाढा बस्नुपर्छ। कुपोषणबारे आफूले पनि जानकारी लिने, अरूलाई पनि यसबारे जागरुक बनाउने। अन्तमा भन्नुपर्दा, कुपोषणलाई साधारणतः एउटा समस्या मानिन्छ जो साना साना नानीहरूदेखि लिएर ठुला बडालाई समेत हुन्छ। भन्नुपर्दा अधिक मात्रामा यो नानीहरूमा देखा पर्छ। कुनै पनि नानीहरू तब कुपोषित बन्छन् जब तिनीहरूले पर्याप्त मात्रामा प्रोटिनयुक्त पौष्टिक आहार पाउँदैनन्। कुपोषण दुई प्रकारको हुन्छ, एउटा रहेको छ अल्पपोषण र अर्को रहेको छ अतिपोषण।

लौ त श्रोतागण, विविध चर्चाको आजको अङ्कमा हामीले कुपोषणबारे श्रोताहरूलाई जानकारी दियौँ। आशा गर्छौँ यो जानकारीदेखि हजुरले निश्चय नै फाइदा उठाउनुहुन्छ भन्दै आजलाई पनि बिदा माग्दछु। हवस् त, नमस्कार।

कोठामा जान्छु, तिम्रो महक अनुभव गर्छु, तिमी हुन्नौ। बगैँचामा जान्छु, फुलमा तिम्रो मुस्कान देख्छु, तिमी हुन्नौ। अगेनीको आगो भएर मन बल्छ, तप्किनीको पानी भएर आँसु खस्छ। मेरो त्यो भाषा न भैँले बुझ्छ,

0: प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको दुई दिने भ्रमणमा आज गोथेनबर्ग पुग्नुहुनेछ। गृह एवं सहकारिता मन्त्री अमित शाहले यान्त्रिक मेधा अनि डिप टेक्नोलोजी नै भविष्यको अर्थव्यवस्थाको मुख्य आधार हुने बताउनु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले कङ्गो अनि युगाण्डामा इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय समुदायको लागि आपत स्थिति घोषित गरेको छ। आइपिएल क्रिकेटमा आजको पहिलो म्याच हाल पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलुरु बीच चलिरहेको छ अनि मध्यप्रदेशमा भीषण लूको प्रकोप जारी छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी स्वीडेनको दुई दिने भ्रमणमा आज गोथेनबर्ग पुग्नुहुनेछ। श्री मोदीले स्वीडेनका प्रधानमन्त्री श्री उल्फ क्रिस्टनसनसित व्यापार, स्वच्छ प्रविधि अप्नाउने, कृत्रिम बुद्धिमत्ता, उदयमान प्रविधिहरू, स्टार्टअपहरू, लचिलो आपूर्ति श्रृङ्खलाहरू, रक्षा, अन्तरिक्ष, जलवायु परिवर्तन, न्यूनीकरण र जनता जनता सहकार्यको विषयमा वार्ता गर्नुहुनेछ। दुई नेताले युरोपीय आयोगका अध्यक्ष सुश्री उर्सुला भोन डेर लियनसित युरोपीय उद्योग सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ। प्रधानमन्त्री मोदीको संयुक्त अरब अमिरात र युरोप भ्रमणको यो तेस्रो चरण हो। गत वर्ष भारत र स्वीडेन बीचको व्यापार 7 अरब 75 करोड अमेरिकी डलरको रहेको थियो। भारतमा वर्ष 2000 र 2025 बीचमा स्वीडेनको निवेश 2 अरब 80 करोड अमेरिकी डलरभन्दा अधिक थियो। श्री मोदीको गत 2018 भ्रमणले यो साझेदारीलाई अझ सशक्त बनाएको अनि सतत भविष्यको लागि संयुक्त नौप्रवर्धनको लागि मार्ग प्रशस्त गरेको हो। प्रधानमन्त्रीको भ्रमणको दोस्रो चरणमा हिज भारत र नेदरल्यान्ड्सले रक्षा, महत्त्वपूर्ण खनिज र अन्य प्रमुख क्षेत्रहरूसित सम्बन्धित 17 सम्झौताहरूमा हस्ताक्षर गरेको छ। नेदरल्यान्ड्सको प्रधानमन्त्रीसितको वार्ताको क्रममा दुवै नेताहरूले पश्चिम एसियामा अवरोधहरू र विशेष गरी ऊर्जा आपूर्तिको विश्वव्यापी व्यापारमा पर्ने प्रभावको बारेमा चिन्ता व्यक्त गरे। श्री मोदी र श्री जेटेनले स्ट्रेट अफ हर्मुजबाट डुवानीलाई स्वतन्त्र रूपमा आवाजत गर्न दिनुपर्छ र यसलाई नियन्त्रण गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताए। दुई नेताहरूले युक्रेन रुस द्वन्द्वको बारेमा पनि छलफल गरेका छन्। उनीहरूले युक्रेन समस्याको समाधान कुराकानी अनि राजनयिक प्रयासहरूबाट गरिने पर्ने कुरोमाथि सहमत भए, जुन संयुक्त राष्ट्र घोषणापत्र अनि अन्तर्राष्ट्रिय कानुन अनुरूप रहेको छ। दुई नेताहरूले प्रविधि हस्तान्तरण मार्फत संयुक्त रूपमा रक्षा उपकरण प्रणाली र क्षमताहरू विकास गर्न, रक्षा औद्योगिक रोडम्याप विकास गर्न सहमत भए। वार्तापछि भारत र नेदरल्यान्ड्सले व्यापार र लगानी, रक्षा र सुरक्षा, आलोचनात्मकता र उदयमान प्रविधिहरूको क्षेत्रमा सम्बन्ध प्रवर्धन गर्न रोडम्याप पनि जारी गरे। यसमा अर्धचालक, अन्तरिक्ष, मेकानिकल इन्टेलिजेन्स र क्वान्टम कम्प्युटिङमा सहयोग समावेश छ। दुई नेताले ग्रिन हाइड्रोजनको विकासको लागि संयुक्त रोडम्याप पनि जारी गरेका छन्।
1: प्रधानमंत्री की इस यात्रा को लेकर स्वीडन के उद्योग जगत में उत्साह का माहौल है और कारोबारी समुदाय इस दौरे के परिणामों को लेकर काफी आशावान है। आकाशवाणी से बातचीत में इंडियन स्वीडन बिजनेस काउंसिल के प्रमुख कार्यकारी अधिकारी श्री रॉबिन सुखिया ने जन से जन संपर्कों के महत्व को रेखांकित करते हुए कहा कि भारतीय प्रधानमंत्री की दूसरी बार मेजबानी करना स्वीडन के लिए अत्यंत उत्साह और गर्व का विषय है।
2: मैं एक बिजनेस काउंसिल की सोच के साथ काम करता हूँ, जहाँ लोगों और मीटिंग्स को सबसे ज्यादा महत्व दिया जाता है। हर मीटिंग हमारे लिए आगे बढ़ने का एक नया कदम होती है। उनके स्वीडन आने से हमें बेहद खुशी और गर्व है। वे जिन क्षेत्रों पर काम कर रहे हैं उनकी जल्द घोषणा होने की उम्मीद है। इससे कई उद्योगों को आगे।
0: गृह एवं सहकारिता मंत्री अमित शाहले यांत्रिक मेधा अनि डीप टेक्नोलॉजी नै भविष्यको अर्थव्यवस्थाको मुख्य आधार हुने बताउनु भएको छ। आज गुजरातको अहमदाबादमा मिलियन माइन्स टेक पार्कको पहिलो चरण अनि ग्रेमी सिटी क्याम्पसको उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो कि भारत विश्वको प्रत्येक उदय भइरहेको क्षेत्रमा अग्रणी बनेको छ। श्री शाह दुई दिनको गुजरात भ्रमणमा हुनुहुन्छ। उहाँले आजदेखि गान्धीनगरमा राष्ट्रिय डिजाइन संस्थानको नवाचार एवं इन्क्युबेसन केन्द्रको उद्घाटन गर्नुहुनेछ। उहाँले गान्धीनगर नगर निगमको विकास कार्यहरूको पनि उद्घाटन तथा शिलान्यास गर्नुहुनेछ। श्री शाहले गान्धीनगर जिल्ला सहकारी दुग्ध उत्पादक संघ लिमिटेड मधुर डेयरीको नवनिर्मित 5 लाख लिटर क्षमता रहेको संयन्त्रको पनि उद्घाटन गर्नुहुनेछ। देशमा चलिरहेको जनगणना अन्तर्गत घरहरूको गणनाको लागि पहिलो चरणको काम 5 राज्यहरूमा सुरु भइसकेको छ। यस अन्तर्गत घरहरूको सूची तयार गरिनेछ। हाल यो कार्य राजस्थान, मेघालय, महाराष्ट्र, झारखण्ड अनि दिल्लीमा सुरु गरिएको छ। घर घर गएर सूची तयार गर्ने कार्य आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, बिहार, चण्डीगढ, छत्तिसगढ, दादरा अनि नगर हवेली तथा दमनद्वीप, हरियाणा, मध्यप्रदेश, पन्जाब, तेलङ्गाना अनि उत्तराखण्डमा पनि चलिरहेको छ। सूची तयार

0: गर्नका लागि घरको सामानहरू उपलब्ध सुविधाहरू अनि परिसम्पत्तिहरूको विवरण एकजुट गरिँदैछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। कोइला तथा खानी मन्त्री श्री जी किशन रेड्डीले तेलङ्गानाको काङ्ग्रेस सरकारले धान खरिदको सम्बन्धमा किसानहरूलाई ठगी गरिरहेको आरोप लगाएका छन्। हैदराबाद स्थित भारतीय जनता पार्टीको राज्य कार्यालयमा पत्रकारहरूसित कुराकानी अवधि उहाँले केन्द्र सरकारले धान खरिदको लागि बोरा परिवहन अनि भण्डारणको लागत पनि वहन गरिरहेको भए पनि राज्य सरकारले खरिदमा ढिलाइ गरिरहेको श्री रेड्डीले आरोप लगाउनु भएको छ। सरकारले सिबिएसईको 12 परीक्षामा अनस्क्रिन मकिङ प्रणालीद्वारा मूल्याङ्कनमा पारदर्शिता अनि निष्पक्षता बढेको बताएको छ। 12 परिणामहरू बारे आज नयाँ दिल्लीमा स्कुल शिक्षा अनि साक्षरता विभागका सचिव सञ्जय कुमारले बताए कि विद्यार्थीहरूले मार्किङ अनि उत्तीर्णता प्रतिशतमा साधारण गिरावटमाथि चिन्ता व्यक्त गरेका छन्। सचिवले बताए कि सिबिएसईले यस वर्ष यस्तो प्रणाली लागू गरेको छ जसद्वारा मूल्याङ्कनमा अधिक पारदर्शिता अनि निष्पक्षता सुनिश्चित हुँदछ। सचिवले बताएअनुसार सिबिएसईले पुनर्मूल्याङ्कन शुल्क कम्ती गरिदिएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो अनि युगाण्डामा इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय समुदायको लागि आपत्ति स्थिति घोषित गरेको छ। यस बिमारीद्वारा 300 अधिक मानिसहरू पीडित छन् भने 88 मृत्यु भएको छ। यद्यपि संगठनले इबोलाको सङ्कट कोभिड-19 जस्तो महामारी होइन भनी स्पष्ट पारेको छ। संगठनले अन्तर्राष्ट्रिय सीमाहरूलाई बन्द नगर्ने सल्लाह पनि दिएको छ। इबोलाको चिकित्साको लागि हाल कुनै टिका तथा उपचार उपलब्ध छैन। यो शरीरको तरल पदार्थहरूको सम्पर्कद्वारा संक्रमण हुँदछ भने धेरैचोटि प्राणघातक हुन सक्दछ। इबोलाका अधिकांश मामलाहरू कङ्गोबाट अघि आएको छ। युगाण्डामा 2 मामलाको पुष्टि भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 31 मईमा आकाशवाणीबाट मन की बात कार्यक्रममा पुनः एकपटक आफ्ना विचारहरू साझा गर्नुहुनेछ। यो मासिक रेडियो कार्यक्रमको 134 प्रकरण हुनेछ। श्रोताहरूले टोल फ्री नम्बर 1800 11 7800 कार्यक्रमको लागि आफ्ना विचारहरू र सुझावहरू पठाउन सक्नेछन्। आज विश्व दूरसञ्चार अनि सूचना समाज दिवस हो। आजको दिन नै 1865 पेरिसमा संयुक्त राष्ट्र डिजिटल प्रौद्योगिकी एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापना गरिएको थियो। यस दिवसको उद्देश्य इन्टरनेट अनि यससित जुडेका तकनिकहरूको सकारात्मक उपयोगलाई बढावा दिनु हो। आज विश्व उच्च रक्तचाप दिवस हो। यसको उद्देश्य उच्च रक्तचाप बारेमा वैश्विक जागरूकता रोकथाम पहिचान अनि नियन्त्रणलाई बढावा दिन हो। यस वर्षको विषय हो उच्च रक्तचापलाई मिलेर नियन्त्रित गर्नुपर्नेछ। नियमित रूपले आफ्नो रक्तचापको जाँच गर्नुहोस् अनि यस बिमारीलाई पराजित गर्नुहोस्। नेपालका पर्वतारोही कामिरिता शेर्पाले 32 पटक सगरमाथा चढेर इतिहास रचेका छन्। 56 कामिरिता सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने शेर्पा हुन्। नेपालको कोशी प्रान्तको सोलुखुम्बा जिल्लामा जन्मिएका कामिरिताले पहिलो पटक 1994 सगरमाथा आरोहण गरेका थिए। आइपिएल क्रिकेटमा आजको पहिलो म्याच हाल पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलोर बीच धर्मशालामा चलिरहेको छ। ताजा समाचार लेखुन्जेलसम्म रोयल च्यालेन्जर्सले पहिला ब्याटिङ गर्दै 2 ओभरमा कुनै विकेट नगुमाई 17 बनाएर खेलिरहेको छ। यसअघि पन्जाब किङ्सले टस जितेर पहिला बोलिङ गर्ने निर्णय गरेको थियो। आइपिएल क्रिकेटमा आज हुने दोस्रो म्याच दिल्ली क्यापिटल्स अनि राजस्थान रोयल्स बीच बेलुकी 7:30 खेलिनेछ। मध्यप्रदेशमा भीषण लूको प्रकोप जारी छ। राज्यका 15 शहरहरूमा तापमान 43 डिग्री सेल्सियसभन्दा माथि पुगेको बताएको छ। एक रिपोर्ट।
1: मौसम विभाग के अनुसार आज रतलाम खरगोन और खंडवा में तेज लू चलने की संभावना है और तापमान 44 डिग्री के पार जा सकता है। इसके अलावा इंदौर उज्जैन सागर रीवा छतरपुर समेत प्रदेश के दर्जन भर से ज्यादा।
0: यो समाचार YouTube में @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदी स्विडेनको 2 दिने भ्रमणमा आज गोथेनबर्ग पुग्नुहुनेछ। गृह एवं सहकारिता मन्त्री अमित शाहले यान्त्रिक मेधा अनि डिप टेक्नोलोजी नै भविष्यको अर्थव्यवस्थाको मुख्य आधार हुने बताउनु भएको छ। विश्व स्वास्थ्य संगठनले कङ्गो अनि युगाण्डामा इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय समुदायको लागि आपत्ति स्थिति घोषित गरेको छ। आइपिएल क्रिकेटमा आजको पहिलो म्याच हाल पन्जाब किङ्स अनि रोयल च्यालेन्जर्स बेङ्गलोर बीच चलिरहेको छ अनि मध्यप्रदेशमा भीषण लूको प्रकोप जारी छ। आकाशवाणीबाट समाचार पूरा भए 5:05 मुख्य समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

हामी बोलिरहेछौं आकाशवाणीको नेपाली प्रसारण सेवाबाट रबको क्रममा यहाँहरूलाई सुनाइरहेछौं समूह स्वरमा देश वन्दना। हीरा रसैली, नम्रता बल, राम विष्ट अनि वाङ्गेल लामाको स्वरहरूमा। संगीत रहेको छ केबी राईको।